0: आफै
1: कुम्भराजुले लागि आजको दिनमा स्वच्छका कामहरूबाट पनि सकारात्मक ऊर्जा मिल्ने खालको युगहरू छन्। इष्टमित्रहरूले पनि साथ दिने युग राशिमा संकेत छ भने गर्दै आएका हरेक कामबाट पनि सफलता मिल्नेछ। र अन्त्यमा मीन राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। लामो दीर्घ यात्राहरूबाट सहज मिल्ने खालका योगहरू पनि राशिमा संकेत देखियो। इष्टमित्रहरूले साथ दिँदा मन भने एकदम हल्का र प्रसन्न रत रहने आजको राशिबाट संकेत ग्रहमा देख्न सकिएको छ।
2: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसको हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तुम आफ्ना गया दिनकी रे आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भोले आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठे ज्योतिष विद्या पढेपटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडि बठे ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गर्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हामीलाई सम्पर्क गर्दै तपाईँहरू दुईटा नम्बरबाट हामीलाई फोन गर्न सक्नुहुन्छ। आज कता कता कार्यक्रमहरूमा केही गडबडी समस्याहरू भइरहेको जानकारी प्राप्त भएको छ, तर हाम्रो सनातन रेडियो नेटवर्कको टिमबाट भने केही समस्या भएको छैन है। हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी यतिखेर यात्राको क्रममा छौं, कहिलेकाहीँ प्राविधिक समस्या आइहाले पनि हामी जानकारी तपाईँहरूलाई गराउनेछौं, तर हामी तपाईँलाई अहिलेसम्म चाहिँ केही पनि समस्या नभएको जानकारी गराउँदै अब सिधा फोनबाट तपाईँसँग मेरो कुराकानी रहन्छ। तपाईँहरूले हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कमा गर्नुभएका कमेन्ट पनि हामी अवश्य विभाजन गर्छौं। तपाईँलाई पहिले कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा पनि स्वागत गरिहाल्छु। को हुनुहुँदो रहेछ, कहाँ देख्नुहुन्छ? जय श्री राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ? शङ्खुवसभाबाट हजुरको शुभ नाम? शारदा जी आरामै हुनुहुन्छ? फोन लाग्यो होइन? चैनपुरबाट होइन? भेट पनि भएको होइन? चिना पनि बनाएको होइन? ल ठिक छ, जे मलाई भेट्दा कस्तो लाग्यो? त्यहाँ
1: एकदम खुसी लाग्यो, गुरुबालाई भेट्न पाउँदाखेरि त अर्कै मतलब भएर एकदम मलाई रमाइलो लाग्यो
0: है। अहिले कार्यक्रममा आउनुभयो, रेडियो सङ्घको स्वर सुन्दै हुनुहुन्छ चैनपुरबाट। कसको बारेमा आज?
1: मेरो भतिजीको छोरीको बारेमा।
0: भतिजीको छोरीको बारेमा। साल महिना गते समय भन्नु त?
1: 65 साल
0: भन्नुभयो?
1: 2065 साल।
0: कुन महिना?
1: साउन 25 गते।
0: 65 सालको साउनको 25 गते के बार परेको थियो?
1: शनिबार 4:30 बजी।
0: चार बजेर 30 मिनटमा। कुन बारको राति, कुन बारको बिहान, अनि कुन जिल्लामा जन्म भयो?
1: शुक्रबारको राति शनिबारको बिहान शङ्खसभामै हो गुरु।
0: कति कति राति कति कति बिहान भएको जन्म?
1: 24 गते राति 25 गते बिहान गुरु।
0: है, यहाँबाट हेर्दाखेरि विशाखा नक्षत्रको पहिलो पावबाट तीर्थ कुमारी छोरी होइन? तीर्थ कुमारी नाम आउँछ। राहु र केतुले कालसर्प एक बनाएको छ। जिन्दगीमा संघर्ष धेरै गर्नुपर्छ यस्तो व्यक्तिहरूले। साथ साथमा 65 सालका मान्छे सातौं राहु र लग्नमा सूर्यले दृष्टि सप्तम घरमा देखेको छ। दुईटै अरिष्ट ग्रह हुन्। दुईटै अरिष्ट ग्रहले सप्तम घरमा दृष्टि गर्दाखेरि अलिकति वैवाहिक जीवनमा समस्या आउँछ। कालसर्पको शान्ति गराउनु अहिलेको अवस्थामा 31-12 वर्ष पछाडि है 31 वर्षसम्म चाहिँ शनि भन्ने ग्रह चलेको छ है। शनिले धेरै कुरामा अप्ठ्यारो पार्छ है त? के छ विशेष?
1: अनि कुन राशि हुन्छ गुरु?
0: राशिको नाम तुला राशि हुन्छ। राशिमा उठेको नाम चाहिँ तीर्थ कुमारी नाम आउँछ। तुला राशि सातौं राशि हुन्छ है। 65 सालको साउनको 24 गते हजुर काल सर्पयोग मजाले परेको छ। यसले वैवाहिक जीवन पनि बिगार्छ, आमा बाबाको सम्बन्ध पनि बिगार्छ, भोलि त्यहाँबाट अन्य कुराहरू पनि बिग्रन सक्छ। जिन्दगी असाध्यै संघर्षमय हुन्छ। विशेष ध्यान दिएर अगाडि बढ्दै अगाडि बढौँ, किनभने अहिलेको अवस्थामा यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 18 वर्षको बच्चीलाई यतिखेर उल्का पनि छ, शनि पनि छ, कालसर्प छ, सातौं राहु छ, सङ्गत यति मजाले बिग्रिएको छ, टाउको यति मजाले दुख्छ नि, टाउको रन्न भट्टाको दुख्छ। अब अर्का आचित हेराउनुहुन्छ, आफ्नो बाबा ठ्याक्क थाहा हुन्छ हो कि होइन, थाहा हुन्थ्यो। टाउको दुख्छ अरे, धेरै कुरामा समस्या छ। यही घरको परिवारमा घरको अलिकति पूर्व पूर्वपट्टि दक्षिण दक्षिणपट्टिको साइडमा एकजना कोही मान्छे अकालमा फ्याक्टै मरेको छ। उमेरमै लाउँ लाउँ खाउँ खाउँ भन्दा भन्दै मर्ने व्यक्तिलाई अकालमा मृत्यु भएको भन्छु मैले। को छ? को छ?
1: सानो बच्चा चाहिँ खस्नु भएको अरे।
0: कति वर्षको?
1: 6 महिनाको अरे।
0: अनि अनि होइन त नि, लाउँ लाउँ खाउँ खाउँ भन्ने बेला अब त्यही त हो नि, सानो बच्चा मरे पनि अकाल हो क्या, अकालमा मृत्यु भएको दोष। अब घरमा सप्ताह लाउने तयारी गर्ने सूर्य ग्रहणीको शान्ति गर्ने, सातौं राहु कालसर्पले सबैको गर्ने, कवचहरू धारण गर्ने, सबै काम गर्ने क्या। मैले थोरै बोल्छ, धेरै बोल्दाखेरि समय वेस्ट हुन्छ बेकार। यस्तो हुन्छ, ज्योतिषमा के लेखेको हुँदैन भने तपाईँले कति वर्षमा गर्ने भनेर लेखाउनु, हामीले जानकारी गराएपछि तुरन्तै गर्ने है। किनभने कालसर्पको जिन्दगीभरि हुन्छ, पृथ्वीको जिन्दगीभरि हुन्छ, शनि ग्रह चाहिँ 12 वर्षदेखि 31 वर्षसम्म छ। वास्तुको लागि ठिकै हुन्छ, अलिकति खाना पकाउने ठाउँ पश्चिमपट्टि आगो बल्छ घरको, हो त्यो राम्रो हुँदैन थियो। अब के भन्ने खै भन्दाखेरि सुन्नुहुन्न, भन्दाखेरि मान्नुहुन्न होइन, के गर्दा नि अब त्यही अलिकति ग्रहमा दोष छ है। अब यस्तो बच्चालाई पढाइको लागि ठिकै छ, नराम्रो छैन, विद्या स्थानको मालिक मंगल भएकाले टेक्निकल आइटम अथवा चाहिँ बृहस्पति राम्रो भएकाले ब्याङ्किङ सम्बन्धी पनि राम्रो हुन्छ है।
1: हजुर,
0: ब्याङ्किङ सम्बन्धी अथवा चाहिँ टेक्निकल सम्बन्धी राम्रो हुन्छ। दुई अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो हुन्छ, पहेँलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, दुई अङ्क राम्रो हुन्छ है। सबैसँग राम्रो हुन्छ, सबैसँग राम्रो हुन्छ, ग्रह शान्ति गराउनु, पूजा पाठ गर्नु होइन।
1: हजुर, यो नानीको
0: यो संसारै एउटाबाट छैन, यो सबै बिग्रेको भन्दा छु, बिग्रिने मान्छेकोबाट गरेको राम्रो हुँदैन है त। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको विशेष गरी जानकारी दिने एउटा प्रयास गर्छु। हामी हरेक दिन तपाईँहरूसँग भएका भूत भविष्य अनि तपाईँसँग भएका विभिन्न जानकारीहरू हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौँ। धेरैतिरबाट हामीलाई देखेर म्यासेजहरू कमेन्टहरू आइरहेको छ। रेडियो भोजपुरबाट कार्यक्रम किन बजिन भनेर धेरै गुनासो गर्नुभएको छ। रेडियो भोजपुर सदाका लागि बन्द भएको जानकारी गराउँछु रेडियोबाटै। अब धेरैवटा रेडियोहरूबाट यस्तै समाचारहरू नआओस् भन्ने हो, तर धेरै धेरैबाट अब यो आजभोलिको राजनैतिकरण अथवा भनौँ आर्थिक अवस्था अथवा समयको पाबन्दी है अलिकति तपाईँहरूले ध्यान दिनुपर्ने हुन्छ। सबै कुराबाट रेडियो बन्द हुने क्रममा छन्। तपाईँहरू कार्यक्रम जहाँबाट सुन्दै हुनुहुन्छ हामीलाई प्रत्यक्ष रूपमा, कहिलेकाहीँ रेडियोमा कार्यक्रम बजेन, कहिलेकाहीँ रेडियोमा समस्या भयो भने हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट पनि तपाईँ सुन्न सक्नुहुन्छ। हामी हरेक दिन हामी तपाईँलाई कुन रेडियोबाट तपाईँको घरमा कार्यक्रम प्रसारण भइरहेको छ जानकारी लिने कारण त्यही हो। र अब तपाईँको गाउँमा रेडियो छैन, अब सुन्न सक्नु भएन भने कुन रेडियोबाट कार्यक्रम प्रसारण गरिँदा तपाईँको घरमा रेडियो बच्छ त्यो पनि जानकारी गराउनुहोला। हरेक जिल्ला, हरेक देश, हरेक पालिका, हरेक प्रदेशबाट हामी यतिखेर एकै साथमा 7 प्रदेशबाटै 77 जिल्लाबाट यो आवाजलाई गुन्जयमान गरिरहेका छौँ। विडम्बना यो छ, हामी जति धर्म संस्कार र संस्कृतिको बारेमा जानकारी गराउँछौ, तपाईँलाई अलिकति केही कुरा कहिले भनेको नमान्दिँदा अप्ठ्यारो स्थिति आउन सक्छ। त्यसो भएको हुँदा विशेष ध्यान दिनुको लागि अनुरोध गर्छु। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान भन्ने गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? यतिखेर कल्पनाजी आरामै हुनुहुन्छ, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ कल्पनाजी? यतिखेर हाँसीमा रेडियो स्थित गङ्गाबाट कार्यक्रम बजिरहेको छ कि छैन अहिले? आज बजिरहेको छ होइन, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ आज भन्नु त? साल महिना गते समय ए हजुर कल्पनाजी, साल महिना गते समय भनिदिनु न फटाफट है।
2: 2082 साल
0: कुन महिना? माघ महिनाको 2 गते केबार परेको थियो?
3: शुक्रबार साँझ 5:50
0: कुन जिल्लामा भयो जन्म चाहिँ छोरीको?
3: अर्घाखाँची
0: जिल्लामा हो। आफ्नै छोरी होइन? घरमै भयो कि हस्पिटलमा भयो? यहाँबाट हेर्दाखेरि छोरीको लागि राशिको नाम के देखिन्छ भने मूल नक्षत्रको दोस्रो पावबाट नाम जोडिएको छ। यो कुमारी धनुराशि हुन्छ, त्रयोदशीको दिनमा जन्म भएको छ। लग्न कर्कट देखिन्छ, कर्कट लग्नको मालिक चन्द्रमा हो। चन्द्रमा छैठौं घरमा, असाध्यै रोगी, चिसोबाट जोगाउनुपर्छ, छालाबाट जोगाउनुपर्छ, नसाबाट जोगाउनुपर्छ। धेरै कुरामा समस्या आउने खालको यो लक्षण देखियो है। विशेष शान्ति स्वास्थ्य विशेष पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने राम्रो देखिन्छ एक नम्बरमा। अर्को नम्बरमा यो छोरीको लागि चाहिँ महालक्ष्मी युग परेको छ। भोलिको दिनमा सम्पत्तिहरू धेरै कमाई हुन सक्छ, राम्रो छ, आर्थिक अवस्था उन्नति हुन्छ। मूलको दोस्रो पाउले आमा पिर्ने भन्छ क्या शास्त्रले, मूल नक्षत्रको दोस्रो पाउमा परेको छ। आमा पिर्ने मूल भन्छ यसलाई। आमा पिर्ने मूलको लागि शान्तिहरू गराउँदै पूजा पाठहरू गराउँदै उन्नति प्रगतिमा अगाडि बढ्नु होला, राम्रो हुँदै जानेछ। ठिक छ, अहिले त्यस्तो नराम्रो ग्रहहरू छैन, राम्रै छन् ग्रहहरू, नराम्रो त्यस्तो अवस्थाहरू छैन। ग्रहलाई शान्तिहरू गर्ने, ग्रहलाई पूजा पाठहरू गर्ने अगाडि बढ्दै जाने राम्रो हुन्छ। के छ विशेष केही छ जिज्ञासा? बाबा आमासँगको सम्बन्ध राम्रै छ, घर परिवारमा राम्रै छ भने अलिकति स्वास्थ्यमा र आमा पिर्ने मूलमा जन्म भएकाले अब धेरै कुरामा समस्या त्यसले ल्याउन सक्छ। शान्तिहरू गर्दै पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने राम्रो हुन्छ है। अरू केही छ कि छुट्यौ? दुई अङ्क राम्रो हुन्छ। सबैभन्दा राम्रो तपाईँको छोरीको लागि रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु राधे श्याम। अब कटाइहाल्ने, अब कति वर्षमा होइन, सकभर चाँडै कटाएको राम्रो हुन्छ है राधे। दिउँसो मलाई एकचोटि फोन गर्ने कष्ट गरी छैन हजुरहरू। हजुरहरू दिउँसो फोन गर्ने चाहिँ इच्छा राख्नुहुन्न, के गर्ने खै, कार्यक्रम बजिरहेको बेला मात्र याद आउँछ, छोरा गर्न प्रासन, छोरी गर्न प्रासन, काम छैन, सबै दिउँसो फोन गरेर सोध्नुपर्छ यस्तो कुराको लागि है राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो कल्पनाजी, हामीसँग यतिखेर अर्घाखाँचीबाट जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिँदै हामी अगाडि बढ्ने प्रयासमा छौं। यतिखेर हामी प्रत्यक्ष रूपमा नेपालभरबाट कार्यक्रम तपाईँसँग सुन्दै गर्दा धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा लागिरहन्छौँ। एकैछिन विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73671।
6: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ज्ञातम आफ्नो गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेपटी आएका ज्योतिष विद्याका बारेमा भक्ति जानकारी भएका भत्ती वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दकी लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

ज्योति दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेका छौ। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहेका छौँ। एउटा कमेन्ट, असाध्यै घटलाग्दो कमेन्ट आयो, म कमेन्ट पढिहाल्छु। हामीलाई हाम्रो पात्रो एप्लिकेशनबाट यतिखेर एउटा कमेन्ट आएको छ, वेदना मगरबाट। श्री राजे गुरु भन्नुभएको छ, सञ्चय विसिन्छ गुरु भन्नुभएको छ, एकदम ठिक छु, म पदमपुरबाट सनातन रेडियो नेटवर्क सुन्दैछु भन्नुभएको छ उहाँले। यो चितवन जिल्लाको कालिका नगरपालिका पदमपुर भन्ने ठाउँबाट सुन्दै हुनुहुन्छ। उहाँको जिज्ञासा रहेको छ, लेख्नुहुन्छ, मेरो जिज्ञासा, गीता पढ्दा एकैचोटि सबै पढ्ने हो कि दिनमा एक पेज पढ्ने हो नि गुरु? राधे राधे भन्नुभएको छ। यो गीता वास्तवमा यो प्रश्न सबैको मनमा हुन सक्छ। गीता मैले धेरै गीता बाँडे, धेरैको इच्छा पूरा गरियो, धेरैको इच्छा पूरा हुन बाँकी होला अथवा के होला आफ्नो ठाउँमा छ। संसारमा सबैलाई खुसी पार्न गाह्रो हुँदो रहेछ कि। अब हामीले खुसी पार्ने भनेको धार्मिक कृत्यबाट, हामीले खुसी पार्ने भनेको धर्म कर्म संस्कार र संस्कृतिको ज्ञानद्वारा हो। तपाईँहरू सबैलाई त्यो ज्ञान नपुगेको हुन सक्छ, कतिलाई हाम्रो ज्ञान मन नपरेको हुन सक्छ आफ्नो ठाउँमा छ। तर गीता धेरै बाँडियो, गीता बाँड्नेले धेरैलाई प्रश्न गर्न पनि कता गर्ने के गर्ने फोन लाग्दैन भन्ने हुन सक्छ। दिउँसो मजाले फोन लागेको छ, दिउँसो कसैको फोन आउँदैन, धेरैचोटि प्रयास गर्नु पर्दैन, एकचोटि दुईचोटि प्रयास गर्ने बित्तिकै दिउँसो तपाईँ र मेरो कुराकानी अवश्य मेवा हुन्छ। त्यसो भएको हुँदा तपाईँहरूले फोन गरेर हामीसँग प्रत्यक्ष दिउँसो पनि कुराकानी गर्न सक्नुहुन्छ। यो गीता कति पढ्ने, कतिखेर पढ्ने, कस्तो अवस्थामा पढ्ने, धेरैको मनको जिज्ञासा हो। वेदनाजीले हाम्रो पात्रमा कमेन्ट गर्नुभएको रहेछ, यो कमेन्टलाई आज म यहाँबाट अब वाचन गरेँ। यसको उत्तर के हो भने, गीता पहिले किन पढ्ने भन्ने प्रश्नमा तपाईँहरू ढुक्क हुनुपर्छ। कति पढ्ने बा गुरुले भनिहालो पढिदिउँ न त भनेर पढ्ने हो कि धर्मको लागि पढ्ने हो कि ज्ञानको लागि पढ्ने हो, यो सबै कुरा बुझेर तपाईँहरूले अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। किनभने गीता यसको उत्तर सुन्नु होला। अब गीता दिनदिनै पढ्ने हो, गीता एकचोटि पनि पढ्ने हो, गीता सयौंचोटि पढ्ने हो, गीता एक दिनमै पुरै पढ्ने हो, गीता एक दिनमा एक श्लोक पनि पढ्ने हो, यसको उत्तर सबैवटा उत्तर तपाईँको लागि छ। तर वास्तवमा गीता किन पढ्नुभयो तपाईँले भन्ने कुरामा तपाईँले आफूलाई प्रश्न गरेर आफैबाट उत्तर खोज्ने प्रयास गर्नु भन्न खोजेको। गीता पढ्दा तपाईँलाई फाइदा के हुन्छ, किन पढेको गीता भन्दा, गीता दुई हिसाबले पढिन्छ, एउटा गीता ज्ञानको हिसाबले र अर्को गीता धर्मको हिसाबले। धर्म संस्कार र संस्कृतिको हिसाबले गीता पढ्दै हुनुहुन्छ भने हरेक दिन सक्नुहुन्छ एक अध्याय पाठ गर्नुहोस्, सक्नुहुन्न भने एक श्लोक पनि पाठ गर्नुहोस्, एक पाना पाठ गरे पनि हुन्छ। कति गरिन्छ निरन्तर गर्ने पाठ, त्यो चाहिँ एउटा धर्म संस्कार र संस्कृति नियम आचरणको लागि पढिन्छ। अर्को गीता ज्ञानको लागि पढ्ने गरिन्छ, ज्ञानको लागि गीता एक दिनमा एक पाना पढे पनि भयो, दुई पाना पढे पनि भयो, पुरै सके पनि भयो, एक महिनामा सबै सके पनि भयो, सकेपछि फेरि पढे पनि भयो, ज्ञानको गङ्गा लिन पाइन्छ। गीतामा के छ, गीतामा अर्जुन र श्रीकृष्णको संवाद छ। त्यो गीता के हो, गीता भगवानले गाउनु भएको वाणीलाई गीत भन्ने गरिन्छ। मुखारविन्दबाट निस्केका शब्दलाई गीता भनियो, गायनलाई गीता भनियो, गायन अर्जुनको उपदेशलाई गीता भनियो। कहिले गाइएको यो गीता, किन यो गीताको निर्माण गरियो, महाभारत युद्धमा कौरव र पाण्डव बीचको जुन युद्ध भयो होइन, धर्म क्षेत्रमा कुरुक्षेत्रमा, त्यस दिनबाट जुन दिन अर्जुनले श्रीकृष्णलाई सारथी बनाउनु भएको थियो, त्यस दिनदेखि यो गीता प्रारम्भ भयो। कति मिनटमा गाइएको गीता हो यो भन्दा, 18 दिनको महाभारतको युद्धमा जम्मा 45 मिनटको गीता हो यो। कति मिनट गीताको ज्ञान उपदेश भयो अथवा अर्जुनलाई श्रीकृष्णले कति दिन कति घण्टा चाहिँ उपदेश दिनुभयो भन्दा 45 मिनटको उपदेश हो यो।
यो 45 मिनटको उपदेशमा भगवान श्रीकृष्णले किन अर्जुनलाई आफ्ना कौरवलाई मार्नको लागि उद्धृत गर्नुभयो? भगवान भन्नुहुन्छ, परित्राणाय साधुनाम विनाशाय च दुष्कृताम धर्म संस्थापनार्थायम सम्भवामि युगे युगे। भगवान भन्नुहुन्छ, म साधुहरूको साधु सज्जनहरूको धार्मिक व्यक्तिको रक्षा र दुष्टनहरूको लागि विनाश गर्नको लागि मेरो अवतरण हुनेछ अर्जुन। त्यसो भएको हुँदा मान्छे मार्नु पाप होइन, मान्छेलाई बचाउनु पुण्य होइन, तर उसको कर्म अनुसारको उसलाई फल दिनु नै सबैभन्दा ठूलो धर्म हो भन्छ गीताले। यसको अर्थ मान्छे मारिहाल्नु भए त्यो पनि होइन, तर भगवानको उद्देश्य के हो भने, मेरो अगाडि तिमीले फटाफट रूपमा सबैलाई बाण हान, सबैलाई तिम्रो आफ्नो युद्धमा गर्नुपर्ने कर्महरू गर, तिमीले मेरो आफ्नो मान्छे, पराईको मान्छे, अर्काको मान्छे भनेर तिमीले अरूको मन हेर्यो र अरूको मन ताक्यो भने तिमी धेरै कुराबाट पछि पर्छौ, किनकि तिमी क्षेत्रीय गणका हो, क्षेत्रीय जातका हो। त्यसो भएको हुँदा तिम्रो रक्षा, तिमीले गर्नुपर्ने कर्म र तिमी भनेको सबैभन्दा पहिले तिमीले के गर्नुपर्छ भन्ने कुरामा तिमीले ध्यान देऊ। तिमीले गर्नुपर्ने कुरा भनेको युद्ध हो, युद्धबाट तिमीले आफ्नो सत्यलाई विजय गर्नुपर्छ, सत्य विजय नै तिम्रो लागि सबैभन्दा ठूलो धर्म हो। गीतामा अर्जुनलाई श्रीकृष्णले भन्नुभएको उपदेश, आफ्नो पराई देखेपछि अर्जुनले जब रथ रोकेर बाण चढाउन युद्धको लागि आफ्नो अगाडि भएका दाजुभाइ इष्टमित्र देखिसकेपछि युद्धको बेलामा आफ्नो दाजुभाइ इष्टमित्र हेर्दैन, सत्यको विजय हुन्छ। युद्धमा भाग्ने मान्छे यसै पनि मरिगो, उसै पनि हारिगो, त्यो हार माथि पनि कसैले पछाडिबाट बाण हानेर उसको मृत्यु गर्छ भने युद्धद्वारा र आत्माद्वारा दुइटैबाट मृत्यु हुन्छ। मृत्यु हुनु भनेको नतर्की हो, यो राम्रो भएन, त्यस कारण तिमी युद्ध गर भनेर गीतामा अर्जुनले ज्ञान पाएका छन् श्रीकृष्णबाट। त्यही गीता जम्मा 45 मिनटमा सकिएको उपदेश भनेर हामीलाई गुरुदेवहरूले जानकारी गराउनु भएको छ। त्यसो भएको हुँदा गीता कतिखेर पढ्ने होइन, गीता ज्ञान मात्रै होइन, गीता धर्म मात्रै होइन, ज्ञान पनि हो, धर्म पनि हो, संस्कार पनि हो र संस्कृति पनि हो। त्यसो भएको हुँदा तपाईँहरूलाई विशेष गरी सबै कुराहरूको ज्ञान गंगा उपदेशहरूलाई बुझ्दै बुझ्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जनहरू, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईँलाई धेरै प्रश्नहरू गर्छौं। अर्को राजकुमारजीको कमेन्ट आएको छ आज, गुरु राधे, गुरु प्रणाम, म राजकुमार तामाङ हो, म कोटाङबाट हो गुरु, हाल मलेसियामा हो गुरु, म समय मिलेसम्म अनलाइनबाट रेडियो कार्यक्रम ज्योतिष तर्पण सुन्ने गर्छु गुरु भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। मेरो जिज्ञासाले हुनुहुन्छ, गुरु अपरेशन गरेर निकालेको जातकको पनि प्राकृतिक रूपमा जन्मेको जातकको जत्तिकै फलादेश मिल्छ? फलादेश जन्म कुण्डलीमा अहिले त झन विज्ञानको आविष्कार भनौं या प्रकृतिको नियम विपरीत भनौं, कृत्रिम गर्भधारण टेस्ट ट्यूब बेबी पनि भन्छन्। गुरु जातकको फलादेश कस्तो हुन्छ? ओम सर्वे भवन्तु सुखिनः, लोका समस्ता सुखिनो भवन्तु, ओम शान्ति शान्ति शान्ति भन्नुभएको छ। यो वास्तविक प्रश्न राम्रो छ, उहाँले बुझ्नु भएको कर्म पनि ठिक छ। यस्तो हुन्छ क्या, अब यो के हो तपाईँले बुझ्नुपर्ने भने, गर्भधारण प्राकृतिक होस् वा अप्राकृतिक होस् अथवा गर्व, अब यो चाहिँ गर्व राख्ने है, यो चाहिँ गर्व हाम्रो बच्चा जन्माउने भनेर जानेर राखेको गर्व होस् अथवा झुकिएर रहेको गर्व होस्, गर्व नचाहँदा नचाहँदै दम्पति बीचमा भएको संयोगद्वारा रहेको झुकिएर रहेको बच्चा होस् वा जानेर होस्, जसरी पनि गर्व रह्यो त गर्व रहेको बेलाको समयबाट उसको भाग्य बन्यो, सुरु भयो, एउटा भाग्य त्यहाँ हुन्छ। अर्को भाग्य तपाईँ हामी के हुन्छ भने, जातकको गर्भधारण भएको जुन सेकेन्ड छ त्यो सेकेन्डबाट जातकले जुन दिन आफ्नो आमाको गर्भाशयबाट जब बाहिर प्रसव हुन्छ त्यस बेलाको सेकेन्डको अन्तराललाई नै जन्म कुण्डली र भाग्यको रेखा भन्ने गरिन्छ। तपाईँले नबुझ्नु भएको कुरा क्या, त्यही भएको भएर हामीले भन्ने गर्छौ गर्भधारण पनि सायद मिलाएर हेराएर होइन, सकारात्मक ऊर्जा भएको बेलामा गर्भधारण गर्नु,
जन्माउँदा पनि त्यस्तै बेलामा गर्भधारण गरेको समय अनुसार पनि कति कुराहरू जन्ममा फरक पर्छ भनेको गर्भिणी जन्मिने समय पनि त्यो बेला राम्रो भइदिन्छ। कहिलेकाहीँ जन्मैमा भनेको चाहिँ गर्भधारण हुने जुन ठ्याक्कै समय हुन्छ त्यो समय अलिकति उल्टो पर्दैन पनि कहिलेकाहीँ जन्मेको समय पनि फरक पर्छ क्या। त्यसो भएको हुँदा जसरी पनि जन्मे पनि यो वास्तविक जन्म र मरण विज्ञानसम्मत छ। हामी ज्योतिषकै ठुला कुरा गरे पनि ज्योतिष विज्ञान हो, गीता विज्ञान हो, धर्म संस्कार विज्ञान हो, तर हामीले किन यसलाई धर्ममा लगाएर जोड्यौं भन्दा तपाईँहरूलाई मानव उदाहरणको लागि सूर्य भगवानलाई जल चढाउँदा तपाईँहरूलाई धर्म हुन्छ भनेर गुरुहरूले भन्नुहुन्छ, तर वास्तविक सूर्य भगवानलाई पानी चढाउँदा धर्म भन्दा बढी वैज्ञानिक कारणले तपाईँको शरीरमा सूर्यबाट आउने जुन एउटा भिटामिन हुन्छ भिटामिन प्राप्त होस् भन्ने हिसाबले सूर्यलाई जल चढाउनु भनिएको हो क्या। मान्छेले कुरो अलिकति नबुझेर पनि हो कि जस्तो लाग्छ मलाई। वास्तविक धर्म विज्ञान हो, विज्ञान भनेको धर्म हो, धर्मले विज्ञानलाई चाहिँ डोरियाइरहेको छ। हजुर यो कुरो तपाईँलाई बुझ्नु होला। डोरियाएको ठाउँमा अब तपाईँले के भन्नु भने कहाँ त्यस्तो हुन्छ, विज्ञान अगाडि छ नि, धर्मले बाटो देखाएर हुन्छ, विज्ञान अगाडि पुगिसक्यो भन्नुहुन्छ। तपाईँको घरमा भएको हजुरबालाई सम्झिनुहोस्, तपाईँको घरमा भएको पिताजीलाई अथवा बाबालाई सम्झिनुहोस्, तपाईँ त बाबा भन्दा कति अगाडि हुनुहुन्छ, तपाईँको हजुरबा भन्दा तपाईँ कति अगाडि हुनुहुन्छ, के तपाईँ आफै जन्मेर आफै हुर्केको हो त? तपाईँलाई पनि तिनै बाबा र तिनै आमा, तिनै लाटा बा तिनै लाठी आमा, तिनै सोझा बा र तिनै सोझी आमा। तपाईँ हाम्रा बाबामा सबै सोझा होइनन् बिचरा, के पढ्नुभयो बेला, न पढ्ने शिक्षा थियो, न केही ज्ञानको हुन्छ नि एउटा कुनै कुराहरू सिक्ने ज्ञान थियो, न अवसर प्राप्त भयो। त्यस्तै सोझा साझी हाम्रा बाबामा पहाडमा हुर्किनुभयो, घाँस दाउरा गरेर जिन्दगी व्यतीत गर्नुभयो। तिनै बाबामाका तपाईँ हामी सन्तान अहिले अमेरिका पुगेका छौँ, अस्ट्रेलिया पुगेका छौँ, ती बाबामालाई एउटा अङ्ग्रेजीको अ आउँदैन। मैले भन्न खोजेको फेरि हेप्न खोजे होइन, भन्न खोजेको धर्म सोझो भइदियो, सम्झिनु न, धर्म सोझो भइदियो। तपाईँ र हाम्रो बाबामा कति सोझो हुनुहुन्थ्यो त्यस्तै सोझा सोझी धर्म भइदिए, तर हामी कति एक्टिभ छौँ हेर्नु त, हामीलाई अङ्ग्रेजी पनि बोल्न आउँछ, हामीलाई हामीले बोलेको अङ्ग्रेजीले कता कता कहिले काहीँ ती बाबामा पनि यस र नो अनि बेबी भन्न थाल्नु भएको छ होइन। अलिअलि कस्तो टेन्सन भएको छ भन्नुहुन्छ आमाहरूको, प्राय टेन्सन भनेको अङ्ग्रेजी हो त मलाई थाहै छैन, किनकि त्यो नातिनीले बोलेर छोराले बोलेर सुनेको हो होइन। कहिलेकाहीँ यस्तै कुराहरूलाई पनि कहिलेकाहीँ जिन्दगीमा मनन गर्न सिक्नुहोस् है। मनन गर्नु भएन भने प्रष्ट कुरा केही पनि थाहा हुँदैन। हामी मानव हौं, हामी सबैभन्दा सचेत प्राणी हौ, यो सचेत प्राणीले मनन कीर्तन र ध्यान गरेन भने हामी वास्तविकमा पतन हुन्छौं। त्यस कारणले गर्दा तपाईँले सोच्नु त वास्तविक धर्म विज्ञान हो कि होइन। जब हामी वेद पढ्दै जान्छौं, वेदको व्याख्या गर्दै जान्छौं, तपाईँहरूलाई त्यो दिन थाहा हुन्छ विज्ञान वेद रहेछ, विज्ञानको पिता वेद रहेछ, वेद भन्दा ठूलो संसारमा केही रहेन रहेछ भन्ने कुरा तपाईँहरूले बल्ल थाहा पाउनुहुन्छ। सत्य हो यो कुरा, तर मैले फेरि पनि भने त्यसलाई हामीले कसरी बुझ्ने भनेर बुझ्ने प्रयास गर्नुपर्छ। अहिले जतिसुकै जलेसुकै जेसुकै भने पनि कतिका घरमा बाबा र आमाले अक्षर पनि चिन्नुहुन्न, तर तिनै अक्षर नचिन्नेका छोराछोरी डक्टर र पाइलट पनि बनेको इतिहास छ। भनेको वेद एकदम सोझो भयो, तर विज्ञान त थियो, तर जसरी आगो काठभित्र आगो लुकेको छ त्यस्तै गरी विज्ञानभित्र धर्मभित्र विज्ञान लुकेर बसेको छ, तर त्यसलाई उजागर गर्न भने वेदले सकेन। हो एउटा सालको काठभित्र कति अग्नि तत्त्वहरू लुकेको हुन्छ हो कि होइन भन्नुहोस् त, कि छैन? दाउराभित्र अग्नि छ कि छैन? यही कुरा तपाईँलाई बुझ्नु जरुरी छ हजुर। आगोभित्र दाउराभित्र अग्नि तत्त्व लुकेको छ, र न थोरै आगोले छोएपछि त भित्रको सबै आफ्नो बाहिर देखा पर्छ त, तर त्यो आगो लाउनेवाला व्यक्ति, आगो जोड्नेवाला व्यक्ति अलि सक्षम भयो भने बल्ल राम्रो हुन्छ। त्यसो भएको हुँदा हामीले हाम्रो बाबा र हाम्रो हजुरबाबा भन्दा अलिकति धेरै वेदमा
विज्ञान लुकेको देखेका छौ, तपाईँका छोराछोरीले पनि त्यही विज्ञान लुकेको देख्छन्। हेर्नुहोस् अहिले अमेरिकामा नासामा वेद र ज्योतिषको अध्ययन भइरहेको छ, वेद र धर्म ग्रन्थहरूको अनुसन्धान भइरहेको छ। हामी बुझ्दैनौ, हामी अरूले भित्राइदिएको धर्ममा हामी लागिसक्यौं, अरूले जे जे गर्छन् त्यही त्यही गर्नमा हामी व्यक्त छौ। हामी को हो र म को हो, हाम्रो कस्तो परिवारको, म कुन देशको, कुन प्रकृतिको, कुन भूगोलको मान्छे हो भनेर हामी भुल्यौं। किन भुल्यौं? हेर्नुहोस्, एउटा आँपको रुख तपाईँको हिमालयमा गएर फल्दैन, आँप तराईमा फल्छ, त्यसमा पनि गर्मी ठाउँमा आँप फल्छ हो कि न? स्याउ तपाईँको सिरा सप्तरी नेपालगंज बेगंजमा स्याउ फल्दैन। हेर्नुहोस्, जानुपर्छ हिमालय देशमा। त्यसो भएको हुँदा हामी कुन देशका हौ त? हामी कस्तो भूगोलमा छौ? त्यो हामीले किन बिर्सेको? एउटा आँपले, एउटा स्याउले, एउटा नस्पातीले र एउटा इस्कुसले आफ्नो प्रकृति भुलेको छैन। ऊ गर्मीमा फल्ने कुरा गर्मीमा फलदिन्छ, जाडोमा फल्ने कुरा ऊ जाडोमा फलदिन्छ। तर हामी मानव सचेत भएर पनि हामी यतिसम्म रुष्ट, यतिसम्म भ्रष्ट, यतिसम्म बिग्रिएको भयौं। हामीले हामी को हो र म कुन प्रकृतिको हो र म कुन अवस्थाको हो भन्ने कुरा बुझिएन। हामी वास्तवमा त्यो जड ढुङ्गो भन्दा फरक के भयौं र? त्यसो भएको हुँदा तपाईँहरूले बुझ्ने प्रयास गर्नुहोस्। गीता ज्ञान र शास्त्रको ज्ञानलाई हामीले बुझ्नुपर्छ अनिवार्य रूपमा। हामीले मनलाग्दी मनगणन्ते कुराहरू गरेर पनि हामी कोही पनि सक्षम हुन गाह्रो हुन्छ। सज्जनहरू, त्यसो भएको हुँदा तपाईँ र हामीले बुझ्ने र तपाईँ र हामीले जान्ने कुरा भनेको के हो भने, हामी प्रकृतिमा रमाउने वाला मान्छे, हामी वास्तविक साइन्स भित्रको मान्छे हामी, तर हामीले त्यसलाई कसरी उजागर गर्न सकेनौ भने, हामीले खालि धर्मको नाममा मात्रै प्रचार गरियो, वास्तविक विज्ञान प्रचार गरिएन। त्यसो भएको भए पनि तपाईँलाई अलिकति धर्म प्रतिको एउटा ह्रास आएको हुन सक्ने मेरो अनुमान छ। जे होस्, हामी धर्म संस्कार र संस्कृतिमा रमाउनु पर्छ। हामी संस्कार र सभ्यतामा रमायौं भने धेरै कुरामा हामीलाई सहज हुन्छ। आज कार्यक्रममा थोरै मेरो मोड अन्त्य गयो, यसको लागि माफी चाहन्छु। धेरैको फोनलाई

पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 9 बजे।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भने थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत्भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पीडा थियो।

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी, छि कतिन्जेल हो यो दलदलमा, गालामा गालामा रस खन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने हो।
1: यस्तो मान्छे कस्तो मान्छे दाई, के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नु, फरक छ र दाई। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको। आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो। परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएकी होइन। तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने। भाप लाग्ला, भाप लाग्ला।
1: कहाँ लेखेको छ र दाई, इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको चाहिँ इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

0: सानो तिमी कहाँ छौ, तिम्रो अनुहार नहेरी म कसरी बसौ।
1: सानो तिमी कहाँ छौ बाबा, के गर्दैछौ तिमी, म तिम्रै यादमा तडपिरहेछु र तिमी आउने आशामा नजरले कोरिराखेका छन्।

0: हर पल हर दिन तिम्रै यादमा रुने म, तिमीलाई मेरो माया भए अवश्य भेट्न आउनेछौ।
1: सानो मायामा कत्रो त्याग र तपस्या हुन्छ, हामी त एक अर्कामा समर्पित छौ, तिमीलाई पनि त भेट्नु मन होला नि।

0: तिमीलाई पाउने आशामा हर दिन हर रात पर्खिरहेछु।
1: म तिम्रो कल्पनामा सम्झनामा म तडपिन रहेको छु र म रोइरहेको छु। सहज फेरेर पनि बाँचे जस्तो लाग्दैन मलाई। कसरी बाँचे जस्तो लाग्दैन मलाई।

0: मैले आफू भन्दा तिमीलाई बढी माया गरे। सायद यो दुनियाँमा त्यस्तो व्यक्ति म हुँ जसले कसैलाई यति धेरै माया गर्छ।
1: मैले भगवानसँग तिमीलाई मागेको थिएँ। मलाई अझै पनि आशा र विश्वास छ तिमी मेरी हुनेछौ। मात्र

चर्चित गायक रामजी खाँडको आवाजमा लाल कुमार बरालको लय तथा शब्द सृजनामा तिम्रै यादले पागल भएको छु। सीआरबीटी 01300370 PRBT 60 43 53 45

यो संसार कस्तो विडम्बना, साँच्ची नै आज कति धेरै माया प्रेममा फसेर केही समयमा भेट्छन् अनि छुट्छन्। अचम्म लाग्छ यो संसारलाई देखेर, तर पनि केही छैन, आखिर यस्तै रहेछ जिन्दगी। कसैको जीवनमा मिलाप हुन्छ, कसैको जीवनमा छुट्छ अनि रुवावासी मिलाप हुन्छ। यस्तै छ यो स्वार्थी संसार, हो यस्तै छ यो स्वार्थी संसार।

दर्शकबिन तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ विमलदास छेत्री र विष्णु माझीको समुदुर स्वरमा अनि युवराज भूषालको लय र सूर्य कुमार छेत्रीको उत्कृष्ट शब्द सृजनामा रहेको चर्चित नेपाली लोकदोहोरी गीत मनको धोको

दर्शक दिन एकदमै मिठो गीत रहेको थियो, तपाईँहरूलाई पनि यो गीत मन पर्यो होला भन्ने आशा राखेको छु। तपाईँहरूले माया अनि साथ दिनुहुन्छ भन्ने अपेक्षा राखेको छु। जस्तै हाम्रो यस युट्युब च्यानलमा अझै पनि जोड्नु भएको छैन भने नेपाली गीत संगीतहरूको लागि हाम्रो यस जीआर इन्टरटेनमेन्ट युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र नजिकमा रहेको बेल आइकनलाई दबाई अल नोटिफिकेसन अन गर्नु पनि नजुटाउनुहोला। दर्शक दिन अर्को भिडियोमा तपाईँहरूमा चाहिँ नयाँ गीतका साथ आउने वाचा गर्दै आजको यस विषयबाट म जीआर भट्ट पनि बिदा हुन चाहन्छु। नमस्ते।

0: पाखरीबास एफएम समय सूचक। यो पाखरीबास एफएम को समय हो, अहिले साँझ 5 बज्यो।
1: आदरणीय श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ नेपाली चलचित्रका गीतहरू।

0: कहिले हो यसको चाँचो पाँचो मिलाउनु बिहेको
1: दाई अब त महादेव कसले टेला पर बिहे गर्न विनाशी नगर है सर
2: आफै त सानो भाइ दुधको दाँत झरेको छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
3: नगर्ने

0: उसको त अन्त पूजामा खुद नाच्छु भन्छ त जाउँ न त नाच
1: अब नाच्छु त भने भन्नु आफूलाई भजन कीर्तन गर्न आउँदैन
0: यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन यो खुट्टो चिराएर है भइरहेछ यसो देखाइदिन्छु चिया हो
1: जाउँ न त
0: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

ल दसैँको रमाइलो पनि गरियो, नाचगान पनि गरियो, सबैले चाहिँ खुसियाली मनायो र अब घर जाने टोली गइसक्नु भएको छ। जे जति हामी बसेका छौँ पल्टन घरमा रमाएर चाहिँ अब दसैँ मनाऊ र चाहिँ आफ्नो ड्युटीहरू दसैँको बेलामा धुखो मनाउ नगरिकन पल्टन घरभित्रै रमाइलो गरेर चाहिँ ड्युटीहरू चाहिँ राम्रोसँगले गर्नुहोला र फेरि पनि तपाईँहरूलाई यो 78 सालको बडा दसैँको शुभकामना दिन चाहन्छु। धन्यवाद।

आज पनि फेरि अवेर भए मेरो प्यारी बुढी मेरो मुहान चुनचिरी बिचरा अहिलेसम्म मलाई भात पर्खि बसेको हो म बजार जुन कस्तो खतम छु भने तिमीलाई जाड झगेर माथेर आएको छुक्क मलाई ला मेरो बुढी बुढी भन्दा रिसले ओ डार्लिङ आई लभ लभ आई लभ यु माई सातो पुत्र फ्लाइङ आफ्टर सी यु तपाईँले बुझ्दैन तँलाई देखेर सातो पुत्र उठ्छ भनेका

0: पूर्ण गर्यो गम घाम गर्दै जाँदा दुई चार बोतल गयो दुःख सुखको कुरा गर्दा आज रात भयो
1: खुसी छ यहाँ खोल्दिन भनेपछि खोल्दै खोल्दिन के सोचेछौ तिमीले मलाई छाडा जोड्या

भत्काइन्छ।

0: अचेत भए आएको देख्दा छोरीले हेर्छन् भोलि बत्ती छाडा बनी चिबेकीले देख्छन्
1: बाहिर बसेर धेरै हल्ला नगर है म त ढोका खोल्दिन त्यही होटल वालीले खाइ भनेको होइन अब चिचेकोमा गएर सुन्छु त्यति बस्नु म त मरे पनि ढोका खोल्दिन
0: भेट भएको मेरो दोहोरो ज्यान देखेर त हो नि हो त्यहाँनिर मसँग माया लागेको होइन भने त दिउँसो

बाहिर लडे हौ तोला खोला भन्दैछु आप ढोकै छोडिदिन्छु सधैँ दुःख दिन्छु यार म त बाहिर लडिदिन्छु म त बाहिर

0: थिएँ याद थियो तपाईँ त झन्डै जानियो पुस्तकको पाइपी अब हुँदैन अब मेरो लागि टाका फिट गर्नुपर्छ
1: तेरो लागि
0: मलाई हेल्प गर्नु परेन
1: को छ
0: दाई भगियाकै छोरी
2: अब म

0: भने खोइ भटभटिया
1: साथी साथी हुँदैन हामीलाई बाहेक हुनुपर्छ हामी सिन्दुर हाल्दैन ए सिन्दुर नहाल पर्दैन।

0: किन सुन्दैन भने काममा हेडफोनको
1: प्रधानमन्त्रीद्वारा अक्कल शर्मालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ भन्ने थप चार मन्त्रीहरू सहित अहिलेको मन्त्रीमण्डल अब 93 सदस्य बन्न गएको छ। आजै प्रधानमन्त्रीबाट उद्घाटन गरिएको कुटी सुगर फार्मको उद्घाटनका क्रममा ढोका खोल्ने बित्तिकै 6-1

यस गीतका कथा अनि शब्द तथा श्रीमान श्रीमती पूरा पूरी काल्पनिक हुन्। यदि संसारको कुनै जोडीको कथामा धेरै थोरै मिल्न गएमा श्रीमान श्रीमती आफै मिल्नुहोला। सम्पूर्ण श्रीमती पीड़ित एकता जिन्दाबाद जिन्दाबाद।

0: साउने, सधैँ यो कोकिसँग रक्सी खुवाउने। खोइ आज हाम्रो टोलको मान्छेहरू त कोही देख्दिन, कहाँ गएछन्? अब त्यही टिमाईको बगरमा गएर काँचो भात खाएर बुढो बुढो फ्रिने त होला नि। के को बन भोज हुन्छ त्यो त बगर भोज हो। बगर भोज भन्छन् भने जाने रक्सीमा कुकिस चोकेर खाने।
1: हे टिकटकैमा देखेर फेसबुकैमा लेखेर गरे पनि बिहा घर लिएर आउँदा त बनाउनुलाई आउँदैन रहेछ जाबो एउटा चिया कराईदेखि तुलेसीमा लागिसक्यो चियाका हो बिहान बेलुका होटलबाट खाना ल्याउनु पर्छ आफूले दुःख पाएको कसले कुरा गर्छ आफू जस्तो पीडित भेट्दा खुसी लाग्यो आज मनको कुरा भन्ने पारी खोलिदिन्छु हजुरहरूको माझ तुले मादल ठोक खरिरहे झरोस् लापा परे परोस्।

0: no.
1: Sana kasi mo kayo la, kana kita. Yeah, what's the matter? Pura ko ka tere ja. Dunya ma yo pura ko kei kaam chaina. Ek thau wa ko puri ko pura ka ta. Wale ghar ka na.
2: यो पापड फुटाएर यसो त्यो पुगुलीको गाला फुटाउनु सकिन भने मेरो नाम पनि ऊ होइन, म पनि खेलाडी हो, खेलेको किपरमा आज त्यो पुगुलीलाई कुटेर लोड गर्छु किपरमा। कसले यहाँ छु भनेर भन्दै पो साउनी म छैन भन्ने ल।

0: तँबाट एउटा काम पनि हुन सकेन, आखिरमा मै आउनु पर्यो। सबै मिलाएर भोलि यसलाई एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाथ्रीबाज खादबारी तीन धरेथुमका संखुवा सभा
1: पाथ्रीबाज एफएम समय सूचना यो पाथ्रीबाज एफएम को समय हो।